0: اور پھر آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم کی طرف یہ اگر ایک نظر دوڑائیں, وہ رحمتوں کے پیکر, وہ خزانے رحمتوں کے ایک جو اللہ تعالیٰ نے ان کو بنایا, سبحان اللہ. یہ تو میں نے نبی اکرم صلی اللہ علیہ وسلم کی مثال دی کہ کیسے کفار مکہ نے ان کے ساتھ جیسے جو مکہ کے طائف کے لوگوں نے ان کے ساتھ کیا, کفار نے ان کے ساتھ کیا. بڑی مثال آ جائے کربلا مولا شریف میں, کربلا مولا شریف میں آ جائیں, سارے واقعات آپ کے سامنے ہیں کربلا کے. ٹھیک ہے, پروگرام کی نسبت سے میں مختصراً عرض کرنا چاہتی ہوں, مختصر جب ان کا ذکر ہو تو پھر عرض ہی کیا جاتا ہے. میں بہت اعلیٰ و عرفا ہستیوں کا ذکر کر رہی ہوں تو عرض اس لیے, ورنہ تو کہتے ہیں نا کہ میں بتا رہی ہوں, میں بیان کر رہی ہوں, تو میں عرض ان کے لیے کہتی ہوں. بہت اعلیٰ عرفا ہستیاں, نظر دوڑائیں, کربلا کا میدان ہے, وہاں آپ کو یکم محرم سے لے کے پھر ابھی ماشاءاللہ محرم الحرام کا مہینہ بھی شروع ہونے والا ہے, چلیں اسی نسبت سے بھی ہے, تو ایک وہاں پہ حشر کا میدان جو ہوتا ہے اس سے کم منظر نہیں ہے. مولا حسین اللہ کریم کے نبی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے نواسے, چہیتے نواسے, لاڈلے نواسے, فاطمہ تو زہرا سلام اللہ علیہا بی بی فاطمہ کے لخت جگر تن تنہا جب کھڑے ہیں میدان میں. بیان کرتے ہوئے میری جو طبیعت کا, کیفیت کا اس وقت حال ہے, میں بیان نہیں کر سکتی. میں آپ سب کی توجہ اس طرف کروانا چاہتی ہوں. کیا وہ پیاسے تھے؟ ارے یہ تو ان کا امتحان تھا. فرات کا نہر جو ہے ٹھاٹھے مار رہا کہ مولا حسین اجازت دے تو سب کے لب میں سیراب کر دوں. ہر مخلوق جو تھی زمین اور آسمان سے لے کر بے تاب بے چین کے کب حکم ربی ہوتا ہے, کب مولا حسین ہمیں بلاتے ہیں, تو ہم جا کے ان لوگوں کا جو ہے جو یزیدی فوج جو اس وقت غرور تکبر میں کھڑی ہے اس کو ہم تہس نہس کر دیں. جعفر جن جو ہے وہ جنوں کا سردار, مجھے میں اس کا واقعہ بیان کرنا چاہتی ہوں. وہ بڑا اپنا لگا کے بیٹھا ہوا تخت و تاج, بڑی محفل وہ کر رہا ہے, رنگ و رقص کی محفل لگی ہوئی ہے, تو دو جنات نیچے سے اس کے تخت کے نیچے سے روتے بلکتے آئے ہیں کہ کربلا میں مولا حسین کے ساتھ یہ ہو رہا ہے. اس نے کہا کہ آج تو خوشی کا دن, تم لوگ کیوں چلا رہے ہو؟ تو اس نے کہا تمہیں نہیں پتا کہ وہاں پہ, تو اس نے اس کو جعفر جن کو غصہ آیا, اس نے کہا میری پوری فوج جو ہے نا تیار ہو جو, چلو کربلا میں چلتے مولا حسین کا ساتھ دینے. جب مولا حسین نے دیکھا, اللہ پاک کمی بیشی معاف فرمائے, دور سے دیکھا تو مولا حسین نے اشارہ کیا کہ رک جاؤ, نہیں کچھ نہیں کرنا تم نے, وہ بیتاب ہے جعفر جن میں اس کی فوج کا اندازہ لگا. اس کے علاوہ جو آسمانی مخلوق ہے اللہ کی, ان کی جو فوجیں ہیں فرشتوں کی, ارے یہاں پہ وہ کون تھے؟ وہ اپنے تھے یا جنہوں نے بھی, یہ یزیدیوں نے, ملعون یزید کی فوج نے, جنہوں نے شمر ملعون نے جو کچھ کیا, کیا وہ ٹھہرنے کے قابل تھے؟ ان کا وجود اس وقت جو حشر کا میدان تھا, وہ کیا چیز تھی جو اس وقت بچا گئی؟ وہ متقین طیبین طاہرین مولا زین العابدین کے, جن کو مولا سجاد سجدوں کی کثرت کی وجہ سے کہا جاتا, قربان جاؤں میں ان کے اوپر, قربان جاؤں. جب یہ شہادت आला और फा उज्मा हुई मौला हुसैन की, तो सजदे में आसमान सुरख हो गया। क्या क्यामत का समा था, सजदे में सर रख के क्या बयान अल्लाह पाक की हमदो सना में। या अल्लाह तू बड़ा करीम, अल्लाह तू बड़ा रहमान, अल्लाह बड़ा तू रहीम। क्या है ये मेरे रब की रहमत की, रहमत की निशानियां। उन हस्तियों ने सब्र और रजा करके अल्लाह की रहमत को थामा। अल्लाह तू बड़ा रहमान, तू बड़ा रहीम, कि क्यामत ही ना आ जाए दुनिया। अब ये है मेरे रब की रहमत। और वो रजा, सब्र और रजा की जो है आला और अरफा मिसाले नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की, आले पाक में कुर्बान उन हस्तियों की, एक एक बच्चे पर कुर्बान। जब मैं अपनी नजर दौड़ाई अल्लाह की रहमत पर तो बेख्तियार पुकार उठी, बेशक मौला तेरे गजब, अगर तू गजब दिखाता तो कुछ ना बचता। आसमान सुरख, जमीन हर, मौला हुसैन दिलों की जान, क्या कुछ बचता? जमीन पर कुछ न बचता। रहमत आड़े आ गई रब की, पुकारा किसने? मौला सज्जाद ने। जब हजरत इमाम आली मुकाम हजरत इमाम हुसैन रजी अल्लाह ताला अलहो, हजरत इमाम अलैहिस्सलाम, हजरत इमाम हुसैन अलैहिस्सलाम कुर्बान, कुर्बान उनके नाम पर कुर्बान, मिट जाऊं। वो मंजर क्यामत का मंजर, मौला उससे मौला सज्जाद ने सजदे में सर रखा, मौला तू रहमान, तू रहीम, तू करीम है अल्लाह। नजर आ रही थी उनको क्यामत, रोक दिया रहमत लिल आलमीन के खून मुबारक। क्या है मेरे रब की रहमत की निशानियां, अलामत, रहमत के नजारे, कुदरत के, उसकी रहमत ने घेर लिया, आ गई आड़े, वरना कुछ ना बचता। ये है मुझे सामीन इकराम रब की रहमत के करिश्मे और पैकर रहमतों का, रहमत लिल आलमीन हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आले बैते रसूल सल्लल्लाहु अलैहि वसल्लम। देख रही थी मैं रहमत पे, जब नजर पड़ी जिनकी वजह से आज दीन जिंदा है, जिनकी रहमत एक महदूद तबके के लिए नहीं है, अपने कातलीन को, वो कातलीन जो जब आते खाना क्यू में लग के लेते हैं तो कहते हैं तुमने सज्जाद इब्ने हजरत इमाम ज़ैनुल आबिदीन को फरमा, वो कहता है कि तुमने मुझे पहचाना नहीं। वो फरमाते हैं पहचान लिया तुझे मैंने, कितनी उनकी पाकीज़ा ज़बान, कितनी पाकीज़ा तरबियत, कितनी आला वर्फा वो हस्तियाँ। सोचें ज़रा, अपने ही ख़ानदान कुनबे के अफराद के कातलीन को खाना दे रहे अल्लाह की राह, कहते जा वो तेरा ज़रफ़ था और ये हमारा ज़रफ़ है। कुर्बान मुझे सामीन इकराम, रहमते बारी ताला, रहमते बारी ताला है ये। और खुशबख्त हम उनके गुलामों में हमारा शुमार हो जाए इंशाअल्लाह ताला। ये जो मैं तो पंजतन का गुलाम हूँ, ये पता कौन पढ़ रहे? सैयद सादात, सैयद फसीहुद्दीन सोहरावर्दी साहब। मैं तो एक आम सी अदना सी उम्मती हूँ। अल्लाह का शुक्र अदा करती हूँ मौला, मौला तुमने जो अता किया अल्हम्दुलिल्लाह रब्बिल आलमीन। मेरे हुसैन के गम में कोई एक आंसू भी अल्लाह जाने देगा जाया, जहन्नम से ढाल बन जाएगा आंसू, जहन्नम से ढाल बन जाएगा। सुभान अल्लाह। मुझे सामने एक राम, बस अभी ब्रेक का टाइम, आफ्टर द ब्रेक इंशाल्लाह ताला दुरूद सलाम का सिलसिला रहेगा तैयबीन ताहरीन मुताहरीन के लिए, इंशाल्लाह ताला मासूमीन के लिए। आप भी नजर नियाज जो कुछ इतनी देर में पढ़े पढ़ाएं दुरूद सलाम दिल की अकीदतों के साथ उन तक पहुंचा दें, दुनिया और आखिरत संवर जाए हमारी। और इंशाल्लाह ताला आज की महफिल में हमारी तमाम दुआएं जो है अल्लाह ताला कबूल व मंजूर अता फरमा ले। आमीन सुम्मा आमीन।
1: 1413 AM and online.
2: Listen on your PC or laptop. The best Asian music online. You're listening to Bradford Asian Radio.
1: 1413 AM and online.
3: You're listening to
4: Bradford Asian Radio on 1413 AM.
3: And the winner is...
5: And the winner is...
6: And the winner is...
3: Your business being heard on the radio.
7: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
8: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
9: सदाबहार मौसीकी के भूले बिसरे साज,
8: कम्युनिटी की पूरा सर आवाज,
9: हर वक्त आपके संग आपका दम साज।
10: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
11: आओ असल सोने के जेवरात के लिए दुबई चले।
12: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
11: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
12: झिलमिल करते कांटे बालियां कंगन गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
11: टॉप क्वालिटी बेहतरीन सर्विस, ओपन 7 डेज।
12: 30 वेटले हिल ब्रेडफोर्ड BD8 8NG, फोन 01274 477 2577।
11: दुबई ज्वेलर्स, व्हाइट एबी रोड पर धमाके पे धमाका। पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक। आटा चावल दालें मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे। फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD8 8JL। बुखारी पसंद आपकी और हमारी बुखारी।
13: दूल्हे का सेहरा सुहाना लगता है।
12: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
11: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8DR, टेलीफोन 07885 428349, अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड 3।

जी बिल्कुल मोहज़्ज़द सामीन इकराम, ब्राडफ़ोर्ड एशियन रेडियो 1413 AM पर आप जुमा करीम की खसूसी नशियात जो है वो सुन रहे हैं। हमारी वेबसाइट है bradfordasianradio.co.uk और स्टूडियो टेलीफोन नंबर 01274306677। आपकी फ़ीडबैक का बहुत शुक्रिया, अल्हम्दुलिल्लाह हमें फ़ीडबैक पहुंच रही है। और इसमें मैं हमेशा जो है वो मैं कोई अगर नाम जो होते हैं बाज़ोकात बयान करने में या जगह, तो वो कमी बेशी के लिए मैं कह देती हूँ, अल्लाह ताला कमी बेशी माफ़ फरमाए। समटाइम्स ऐसे होता है, समटाइम्स हम जैसे मासूम से लोग जो होते हैं वो नाम जो होता है उसको अपनी सेंस में भी कुछ कहने की कोशिश करते, तो मकसद ये होता है कि आप बात समझ गए, तो कमी बेशी अल्लाह ताला माफ़ फरमाए। और इसके अलावा बहुत से यहाँ पे वाकयात स्पेशली करबला मौला शरीफ के हवाले से लिए जाएं तो यकीन करें वो तो इतना प्रोग्राम तवालत जिसे कहते हैं ना पकड़ जाए, इतना तूल पकड़ ले के फिर मेरा टाइम जो है ना वो तो बहुत महदूद सा होगा। तो इसलिए फिर मैंने जो मेन मेरा मकसद था इन वाकयात की गहराई में डेप्थ में जाने का भी वो यही था कि अल्लाह ताला की रहमत ही है जो हमें संभाले हुए है, वरना जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम वो आला और अरफा हस्तियाँ और उनका आले बैत रसूल सल्लल्लाहु अलैहि वसल्लम नूर से नूर पैदा हुए अल्लाह ताला के नबी हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, नबी आखिरुज़्ज़मा हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह पाक के नूर से नूर और उनका एक एक बच्चा उनके घर का फ़र्द जो है नूर से पैदा हुआ अल्हम्दुलिल्लाह नूर का है, वो इतने खूबसूरत आला और अरफा हस्तियाँ, यकीन करें कि वो अल्लाह ताला के चोज़न जिसे कहते हैं ना कि माशाल्लाह चोज़न घराना अल्हम्दुलिल्लाह, तो उनके साथ जो है ऐसा करने वालों का फिर अंजाम तो जो हुआ, तो उस मौका के ऊपर जो उन्होंने इतना कोहराम मचाया और इतनी आज जो बच्चा बच्चा रोता है तो वो उनके ऊपर जो जुल्म सितम हुए याद करके रोता है ना, तो फिर वो अल्लाह ताला की उन्होंने उन हस्तियों ने फिर अफ़वो दरगुजर से काम लिया कि फिर अपने उन्होंने नाना की उम्मत के लिए और नबी पाक हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के लिए न सिर्फ उस वक्त अल्लाह की रहमत को आवाज़ दी बल्कि रोज़े महशर भी वो ज़ामन हैं उनको क्या कहते हैं कि माफ़, तो ये तो अल्लाह ताला जानता है कि वो उनका जो भी मामला होगा दुनिया में तो उनके लिए भी उस वक्त रहमत मांगी गई। और हमारे शाफी जो हैं हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हैं, फिर ये एक बहुत वसी वो अरीज़ जिसे कहते हैं डीप डाउन के सारी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की बख्शिश होनी है, तो ये मामलात जो हैं फिर बहुत तवालत पकड़ जाएंगे। तो मुख्तसरन अर्ज़ किया, अल्लाह पाक कमी बेशी माफ़ फरमाए। आपसे भी माजरत ख्वाहूँ कि कुछ ऐसे जो आप अपने मतलब लिहाज से नाम वगैरह या वाकयात जो हैं वो आपने सुने और पढ़े होंगे, लेकिन कुछ मैंने जैसे देखा पढ़ा और सुना आपसे बयान किया, अल्लाह ताला कमी बेशी माफ़ फरमाए। और आपसे भी माजरत के अगर आपसे वो मैच नहीं किया कोई इल्म, तो लेकिन कोशिश पूरी है कि अल्लाह के हुजूर बहुत पाकीज़ा तरीन महफिल जो है वो पेश करें हम, ताकि अल्लाह करीम जो है वो हमारी बख्शिश करे और उसकी रहमत जो है वो हम पर छा जाए, अल्लाह की रहमत के दरिया में गोता जन जिसे कहते हो जाए, मकसद यही है। बाकी अल्लाह ताला कमियां बेशियां जो है वो माफ़ फरमाए। तो मैं तो हमेशा ही हर वाक़े के साथ ही बल्कि कहती होती हूँ, तो इस वक्त भी अल्लाह ताला से बहुत माफ़ी के तलबगार, हम सब माफ़ी के तलबगार हैं, अल्लाह ताला से रहमान है रहीम है
اور یقین کریں یقین کریں کہ یہ اس کی رحمت ہے، رحمت ہے کہ جب ذکر بھی کیا جاتا ہے نا اللہ تعالیٰ کے محبوب نبی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم، اللہ پاک رحمان و رحیم کا ذکر اور پھر اللہ کے نبی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کا ذکر خیر اور آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم کا جب ذکر خیر چل رہا ہے نا، آپ یقین کریں معزز سامعین اکرام، تو یوں محسوس ہوتا ہے کہ جیسے عطر و گلاب کی کوئی ہزاروں جسے کہتے ہیں نا شیشیاں کسی نے ناک میں انڈھیل دی ہوں. ماشاءاللہ، سبحان اللہ سبحان اللہ سبحان اللہ، الحمدللہ رب العالمین. اللہم صلی علی محمد وعلی آلی محمد کما صلیت علی ابراہیم وعلی آلی ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آلی محمد کما بارکت علی ابراہیم وعلی آلی ابراہیم انک حمید مجید. یقین کریں کہ جو رب کریم خود اس کے اللہ پاک کی شان پاک ہے کہ وہ جب ہم اس کا ذکر کرتے ہیں تو وہ ہمیں بھی یاد فرماتا ہے، اور اگر محفل پاک ہے تو محفل پاک ہماری اپنی محفل پاک میں ہمارا ذکر کرتا ہے. مختصرا عرض کر رہی ہوں، مفہوم بیان کر رہی ہوں، اللہ تعالیٰ کمی بیشی معاف فرمائے. اس کی رحمتوں کے یہ کرم کے سلسلے ہیں، تو پھر وہ کیوں نہ ہو، کیوں نہ یہ اللہ تعالیٰ اپنی قدرت کے جسے نشانیاں کہتے ہیں کہ ان خوبصورت جسے کہتے ہیں نا خوبصورت ترین جو لمحات ہیں جب اس کا ذکر کیا جا رہا ہے اور آل بیت رسول صلی اللہ علیہ نبی پاک حضرت محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کی آل پاک کا ذکر خیر ہو رہا ہے، تو یوں تو محسوس ہوتا ہے نا کہ جیسے ہر طرف خوشبوئیں ہیں، نور ہے، روشنیاں ہیں. الحمدللہ رب العالمین، الحمدللہ رب العالمین. میں کہتی ہوں ان کیفیات میں کھو جانا ہی میں تو اپنے لیے بڑی سعادت سمجھتی کہ اللہ کریم نے مجھے یہ خوبصورت ساعتیں نصیب کیں، ذہن نصیب الحمدللہ رب العالمین کہ ان کا تصور پاک ہی اتنا حسین و جمیل ہے، تو ان کی صحبت پاک اور ان کی نزدیکیاں کیا ہمیں رنگ و نور کی محفل میں لے جائیں گی. سبحان اللہ، اللہ پاک نے ان کے وجود پاک کو ہمارے لیے رحمت بنا دیا، اللہ پاک نے ان کی دعاؤں کو جو وہ ہمارے لیے کرتے شفا بنا دیا اور دعا میں تاثیر رکھ دی. میری پاک بی بی فاطمہ، سیدہ، ساجدہ، صالحہ، طیبہ، طاہرہ، بی بی فاطمہ تو زہرا سلام اللہ علیہا کا تصور ہی اتنا حسین و جمیل کہ ایک ہم سب دنیا ان کی چکی پس رہی ہے، لنگر کھا رہے ہیں. الحمدللہ، کیا یہ کم ہے؟ اللہ تعالیٰ کی یہ رحمت، رحمت ہے نا. پاک بی بی سیدہ ساجدہ سلام اللہ علیہا، وہ رحمت کا وجود کتنا حسین یہ تصورات ہیں. پورا گھرانہ پنجتن پاک، الحمدللہ رب العالمین. یہ میرے اللہ پاک کی رحمت، رحمت باری تعالیٰ، رحمت للعالمین اور آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم رحمت. الحمدللہ رب العالمین، یہی تو ہمیں معزز سامعین اکرام دیکھا جائے ہمیں ضرورت ہے، وقت کی ضرورت ہے. آج کل جو ہو رہا ہے ہم اپنے خود کے اندر جھانک کے دیکھیں، ہم میں اپنے آپ کو بھی ساتھ اوبیسلی بیئر کہہ رہے کہ ہم جھانکیں کیا ہے، ہمارے اعمال کا زاویہ کیا ہے، پیمانہ ہمارے پاس اعمال کا، اس کی رحمت ہے نا.
کنکلوژن ہے نا، یہ ہے پروگرام اختتام پذیر ہو رہا ہے نا، تو اختتامی مراحل میں تو یہی ہے نا نتیجہ، یہی ہے نا رحمت باری تعالیٰ. وہ یہ سب سکون خوشیاں اللہ سلامت رکھے، ہم سب کی جھولیاں اللہ تعالیٰ خوشیوں سے، اپنی رحمتوں سے بھر دے. بہت ضرورت ہے ہمیں سکون کی، اس کی رحمت کی. مولا مولا اتنی پاکیزہ ترین محفل کا تجھے واسطہ، تجھے تیری رحمت کا ہی واسطہ. مولا ہم سب کی حاضری کو قبول کر کے ہم سب کو اپنی رحمتوں سے مالا مال کر، ہمارے آل و عیال کو، گھروں کو، اللہ پاک بال بچوں کو، ہم سب خاندان نسلوں کو اللہ کریم اپنی رحمتوں سے وسعت دے دے. اللہ محفل پاک کا مقصد یہی آج تیری رحمت سمیٹنا. تیری رحمت بہت بڑی ہے اللہ، تیری رحمت بڑی یا کریم اللہ. حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی سنتوں پر عمل کرنے والا اللہ پاک میں، بلکہ بہت اوقات تیری رحمت کا گمان کر کے دعا کرتی ہوں ہر وقت. مالا تو ایسا بنا لے جیسے تو ہمیں دیکھنا پسند فرماتا ہے، ایسا کر لے. حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی سنتوں پر عمل کرنے والے والیاں اور اللہ کریم آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم، وہ طیبین، وہ طاہرین، وہ مطہرین، اللہ کریم ان کی رحمتوں سے ہماری جھولیاں بھر، ان کے وجود پاک سے نور و انوار کی پو پھوٹنے والی جو ہے پھوٹتی ہیں، جو روز کائنات جو ہے وہ صدقہ کھاتی ہے. آل بیت رسول صلی اللہ علیہ وسلم، تیرے نبی کا، تیرے نبی کی آل اولاد کا اللہ صدقہ خیرات کھاتے. مولا پنتن پاک کی جھولیوں میں ڈال دے. مولا تو بڑا سخی ہے نا، تیرے سے زیادہ سخی تو کوئی ہے ہی نہیں. اللہ کریم اپنی رحمت سے سیراب کر دیا جہاں کہیں بھی آواز جا رہی ہے اس پروگرام کی نسبت سے، ہماری آل اولاد کو اپنی رحمتوں سے مالا مال کر دے. اپنا، اپنے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کا عشق، آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم کا ہمیں عشق عطا کر دے. ان کا نور، روشنی، وہ کہتے ہیں کہ اللہ تعالیٰ، وہ عاشقین کہتے ہیں اللہ تعالیٰ کمی بیشی معاف فرمائے، کہ روز اپنے محبوب کا صدقہ اللہ تعالیٰ اتارتا، آل بیت رسول کا صدقہ ہم کھا رہے ہیں، کمی بیشی معاف فرمائے. کریم اللہ آج کوئی بھی سائل میرے سمیت خالی ہاتھ نہ جائے، بہت ضرورت ہے اللہ کریم تیری رحمت کی، تیرے کرم کی، تیرے فضل کی، اللہ تیری عطا کی، جود و سخا کی بہت ضرورت ہے ہمیں. اللہ پاک بخشش فرما دے ہماری. سمندر تیری رحمت کا جو ہے وہ، ہم اس میں وہ تزن ہو جائیں. آمین سم آمین یا رب العالمین. الحمدللہ رب العالمین، تو نے باشعور انسان حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے امتی

0: درباری امام عالی مقام حضرت امام حسین علیہ السلام اور اہل بیت اطہار کے حضور ہدیہ منقبت کا پیش کرنے کی سعادت حاصل کر رہے تھے چودھری رخسار احمد صاحب مانچسٹر کے صنعتی شہر سے۔ انشاءاللہ العزیز کمرشل کا وقت قریب ہوا جا رہا ہے، کمرشل کے بعد بارگاہ نبوی صلی اللہ علیہ وآلہ وسلم میں ہدیہ نعت پیش کرنے کی سعادت حاصل کریں گے سات سمندر پار لیا پنجاب پاکستان سے ہمارے محترم نذیر احمد صاحب۔ آپ سن رہے ہیں بریڈفورڈ ایشین ریڈیو 1413 میڈیم ویو پر یارکشائر کی حسین وادی میں، دنیا کے چار کونوں میں اس وقت اسے سنا جا رہا ہے www.bradfordasianradio.co.uk پر۔ ہمارے وہ احباب نادیدہ لسنر جو دنیا کے کسی بھی حصے میں سوتے مجاہد آن لائن سن رہے ہیں، ہم آپ کو بھی آج کی سرخ پرور اور ایمان افروز محفل روشنی میں خوش آمدید کہتے ہیں۔ ملاقات ہوتی ہے انشاءاللہ کمرشل کے وقفے کے بعد۔ نذیر احمد صاحب کا تحفہ بارگاہ نبوی صلی اللہ علیہ وآلہ وسلم میں پیش کیا جائے گا۔
1: دل نواز
2: سدا بہار موسیقی کے بھولے بسرے ساز،
1: کمیونٹی کی پورا سر آواز،
2: ہر وقت آپ کے سنگ آپ کا دم ساز۔
1: بریڈفورڈ ایشین ریڈیو میڈیم ویو 1413 AM بریڈفورڈ ایشین ریڈیو۔
3: You're listening to Bradford Asian Radio, 1413 AM and online.
4: Listen on your PC or laptop. The best Asian music online.
5: You're listening to Bradford Asian Radio,
3: 1413 AM and online.
6: You're listening to
7: Bradford Asian Radio on 1413 AM.
8: And the winner is...
9: Your business being heard on the radio.
10: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
1: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
2: सदाबहार मौसीकी के भूले बिसरे साज,
1: कम्युनिटी की पूरा सर आवाज,
2: हर वक्त आपके संग आपका दम साज।
1: ब्रेडफोर्ड एशियन रेडियो मीडियम वेव 1413 AM ब्रेडफोर्ड एशियन रेडियो।
11: आओ असल सोने के जेवरात के लिए दुबई चले।
12: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
11: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
12: झिलमिल करते कांटे, बालियां, कंगन, गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
11: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
12: 30 वेटले हिल ब्रेडफोर्ड BD8 8NG, फोन 01274 477 2577।
11: दुबई ज्वेलर्स,
13: व्हाइट एबे रोड पर धमाके पे धमाका। पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ शोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक। आटा, चावल, दालें, मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे। फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
14: दूल्हे का सेहरा सुहाना लगता है।
12: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
13: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8DR, टेलीफोन 07885 428 349, अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड रोड।